0: میری
1: خوبصورتی جو اصل راز صرف ڈی اسکن بیوٹی کریم ان میں موجود وائٹامن ای بیڈز ایں جدید مائکرو بیڈز فارمولو اواں جی اسکن کے بنائے نکھری ایں چمکدار صرف بن دیہن میں ڈارک اسپاٹس کے کرے ختم ایں دیے قدرتی اصلی گلو ڈی اسکن بیوٹی کریم اصلی گلو ہر دیہ جو شو ا پروڈکٹ بائے بایوکون انٹرنیشنل پاکستان بالکل آپ سن رہے ہیں پروگرام وائٹ ایش اینڈ ڈی اسکن بیوٹی شو اسپانسر کیا جا رہا ہے وائٹ ایش بیوٹی پروڈکٹس اینڈ ڈی اسکن بیوٹی پروڈکٹس کے تعاون سے بالکل جی آپ کے ستر آپ کے ساتھ موجود ہے میرے ساتھ کون ہے مجھے بتاتے جائیں گے اپنے ہونے کا احساس دلائیے جناب آپ زندہ ہے مجھے پتا ہونا چاہیے اگر آپ ہمیں جوائن کرنا چاہتے ہیں شامل پروگرام ہونا چاہتے ہیں تو کیا طریقے کار فالو کریں گے سب کچھ بتائیں گے سب کچھ بتائیں گے لیکن آج کے پروگرام کا ٹاپک کیا ہونے والا ہے سب سے پہلے یہ بتا دیتے ہیں تو بالکل جی اگر آج کے پروگرام کے ٹاپک کی بات کری جائے تو آج میرا آپ لوگوں سے جو سوال ہونے والا ہے نا وہ بالکل یہ ہونے والا ہے کہ ویسے ہمیں ایسا لگتا ہے کہ ہمیں اگر فیوچر دکھایا جائے یا پھر ہمیں اگر فیوچر میں جانا پڑے تو ہم اپنے لیے یہ چیز دیکھیں گے کہ ہم نے اپنے فیوچر میں جا کر کیا کیا ہے کئی مرتبہ یہ والا سین ہو جاتا ہے کہ ہم فیوچر میں جا کر نا خود کو دیکھ نہیں سکتے یہ چیز ویسے اس کے اوپر کام چل رہا ہے کہ ہاں بھائی لوگ فیوچر میں جا کر دیکھ سکتے ہیں کہ ان کے ساتھ کیا ہو سکتا ہے یا پھر وہ فیوچر میں جا کر کیا کر سکتے ہیں لیکن آج میرا آپ لوگوں سے سوال کچھ اس طرح ہوگا کہ آپ نے مجھے بتانا ہے فرض کر لیں گے اگر آپ لوگوں کو ایک آدھا گھنٹہ مل جائے گا بھائی آپ اپنے فیوچر میں جائیں اور آپ کو آدھا گھنٹہ مل جائے گا فیوچر میں جا کر اپنے لیے دیکھیں کہ آپ فیوچر میں جا کر کیا کر رہے ہیں آپ کیا بن چکے ہیں آپ نے کیا کیا ہے اگر آدھا گھنٹہ جا کر آپ دیکھ سکتے تو آپ اپنے لیے کیا جا کے دیکھتے ہاں جی ہمیں یہ لگتا ہے کچھ لوگوں کو لگتا ہے کہ بھائی ہم جا کر دیکھنا چاہیں گے کہ ہم اپنے آگے جا کر فیوچر میں ہم نے کیا کیا ہے کون سا ہم کام کر رہے ہیں کیا جاب کر رہے ہیں پڑھائی کی نہیں کی یہ چیز وہ چیز تو اس طرح آپ مجھے بتائیں کہ اگر آپ کو موقع ملے فیوچر میں جا کر اپنے لیے آدھا گھنٹہ دیکھنے کے لیے کہ بھائی آپ فیوچر میں جائیں اور آپ آدھا گھنٹہ اپنا فیوچر جو ہے نا وہ دے کر آئیں تو آپ کیا دیکھنا پسند کریں گے فیوچر میں جا کر اس کے لیے اگر آپ ہمیں جوائن کرنا چاہتے ہیں طریقہ کار بہت زیادہ آسان ہے ایسا کیجیے اپنا سیل فون اٹھائیے موبائل کے رائٹ آپشن میں جائیے ٹائپ کیجیے ایل آر کے سنگل اسپیس دیجیے اپنا نام لکھیے پورا میسج لکھیے اور اسے سینڈ کیجیے 8881 پر اگر آپ ہمیں فیس بک پر سننا چاہتے ہیں فیس بک پر جوائن کرنا چاہتے ہیں تو جیے لاڑکانا ایف ایم 88.8 ہمارا پیج ہے بالکل ہی تو جیے لاڑکانا ایف ایم 88.8 کے پیج کے اوپر آپ جب آئیں گے تو وہاں پر آپ کو ہمارے پروگرام کی لائیو پوسٹ مل جاتی ہے جیسے آپ لائک کریں گے کامنٹ کریں گے اور شیئر کر دیں گے ہاں جی ایسا والا سین ہے کہ آپ لوگوں کے پینل کے میسجز شامل پروگرام کیے جاتے ہیں اور جو لاڑکانا والی پوسٹ ہے نا اس کے اوپر آپ آ کر کامنٹ کیجیے تو آپ کے کامنٹ شامل پروگرام رکھے جائیں گے ٹھیک ہے ادر وائز باقی جو نوری آباد کی پوسٹ کے اوپر موجود ہے تو ان سے بھی گزارش کروں گی کہ بھائی آپ آ کر لاڑکانا کے پیج کے اوپر ہمیں جوائن کیجیے باقی جو نوری آباد والے لسنرس ہیں کل تو مجھے لگ رہا تھا کہ کوئی بھی نوری آباد کا بندہ مجھے نظر نہیں آیا تھا پروگرام کے اندر آج دیکھیں گے کہ آج شامل پروگرام ہوتے ہیں یا نہیں ہوتے ہیں جلدی سے انہیں جوائن کیجیے اور اپنی خاموشی کو توڑ لیجیے اور آپ بھی بتائیے کہ ڈی اسکن بیوٹی کریم کا استعمال کرنے والے ہیں یا پھر پہلے سے کر رہے ہیں اوکے جی سو یہ طریقے کار ہمارے پروگرام میں شامل ہونے کے اور جلدی سے ٹاپک کو فالو کیجیے اپنے ہونے کا احساس دلاتے جائیے اور ساتھ ہی ساتھ ڈی اسکن بیوٹی کریم کا استعمال کرتے جائیے تو ڈی اسکن بیوٹی کریم اگر آپ بھی چاہتے ہیں کہ بھائی ہمارے قریبی جنرل سٹورز پر ملنی چاہیے ہمارے قریبی جنرل سٹورز پر اویلیبل ہونی چاہیے تو جلدی سے آپ کو جو نمبر بتا رہی ہوں نا اس کے اوپر رابطہ کیجیے رابطہ کرنے کے فوراً بعد ہی یہ ہو جاتا ہے کہ بھائی آپ کے قریبی جنرل سٹورز کے اوپر ڈی اسکن بیوٹی کریم اویلیبل کرا دی جائے گی کچھ لوگ ایسے ہی جہاں پر ابھی تک ڈی اسکن بیوٹی کریم نہیں پہنچی ہے وہ یہ چاہتے کہ بھائی ہم بھی لگانا چاہتے ہم بھی استعمال کرنا چاہتے اساں کیڑو ڈو کیو سی بھلا تو بالکل تہاں ڈو نہ کیو تہاں بس ان نمبر تے رابطہ کرے بیٹھو ان نمبر تے جڑی تہاں رابطہ کرے بیٹھنا نا پو جلدی تہاں جے قریبی جنرل سٹور سے اویلیبل کرائی وین دی ڈی اسکن بیوٹی کریم ان نمبر آہی جناب جلدی نوٹ کرے بیٹھو 03-12-50-25-907 ॿियो नंबर आहे 03-27-38-43-09 बुढ़ी 328 73 84 309 ही नंबर साइन जगह तव डायल करी पाने करे भी जनरल स्टोर से डी स्किन ब्यूटी क्रीम के अवेलेबल कराई सको था जल्दी जल्दी पांजे करीबी जनरल स्टोर से डी स्किन ब्यूटी क्रीम के अवेलेबल करायो बाकी खोड़ सारी गालियां जगह तव से पूरे प्रोग्राम में कई हुई छो तो साथ खबर आ तो पूरे 3 बजे तई है सो बिल्कुल तक ज्वाइन भी करना वनो पा तव फीडबैक्स भी है ज्यादा का ज्यादा तुम पोस्ट के लाइक एंड शेयर करना हलो ठीक है जी तुम असि पोस्ट के लाइक एंड शेयर करना ना तो बाबा इन सा यो फर्क पवन है जो पोस्ट है ना वह खोड़ सारे मान तीन पहुंची वी है खोड़ सारे मानन के असा यो बुधा सदा तो बाबा डी स्किन ब्यूटी क्रीम तुम भी लगा सो डी स्किन ब्यूटी क्रीम जहा केतरा सारा फायदा सब कुछ बुधाया थी पर इतने असा ज्वाइन किया है फरवा गुल के असलम गुड आफ्टरनून हेव नाइस डे अल्लाह ब्लेस यू विद द बेस्ट विशेस टेक केयर हाय आप ही आप कैसी हैं मैं ठीक हूँ जी आप बताएं कैसी हैं बरकत रमादानी जमाली बलोच में ज्वाइन कर चुके हैं जाफराबाद बलोचिस्तान से भाईजान को वेलकम कहते हैं अखलाक बलोच हमारे साथ मौजूद कहते हैं वालेकुम अस्सलाम हेलो अच्छा फहीम शेख कहते हैं सलाम वाले इस्लाम मदद वालेकुम अस्सलाम कहते हैं अदा चाहला सफा चाक स्लेट कलम शो तो सफा भलो आ प्ले अच्छा ठीक है था गानो लिखो है गानो हलायूं था और फरवा कहती है आप ही पोइट्री है कभी रास्ते बदल गए कभी इरादे बदल गए हम ना बदले मगर तेरे वादे बदल गए मोहब्बत के अंधेरे में पत्थर पिघल गए गेरों से क्या गिला जब अपने बदल गए आई ली और कहती है गाने की रिक्वेस्ट है मैं कोशिश किया थी बिल्कुल तांज लाए गानो हलाइना सी और हमारे साथी जी अखलाक भाई कहते हैं कि डी स्किन कमाल की क्रीम है हाँ जी बिल्कुल डी स्किन ब्यूटी क्रीम के बहुत सारे फायदे और यहाँ पर स्मार्ट किशोर भाई कहते हैं सलाम अदा स्मार्ट आयो आर रिली विशाई
0: रिली थे हलड़े
1: चलो चलो ताकि चौथा भली करे आया और गुलाम फरीद बलोच कहते हैं जिंदगी से नजर मिलाओ कभी हार के बाद मुस्कुराओ कभी सर के उल्फत के बाद उम्मीद वफा रेत पर चल सके है अन्नाओ कभी अब जफा के सराहते बेकार बात से फिर सका है घाव कभी चाक से मोजे गुल थमी है क्यों हाथ से रुक सका बहाओ कभी अंधे जहनों से सोचने वालों हरफ में रोशनी मिलाओ कभी बारिशें क्या जमीन के दुख बांटे आंसुओं से बुझा लाओ कभी अपनी स्पेन की खबर रखना कश्तियां तो मगर चलाओ कभी गुलाम फरीद जागीरानी की आप बातें आते साथ इतनी लंबी शायरी भेज दी ढा करके मार दी अच्छा उनका अलावा फहीम भाई कहते हैं दादा डी स्किन ब्यूटी क्रीम लाजवाब आए बिल्कुल सी जगह डी स्किन ब्यूटी क्रीम जो इस्तेमाल कर पाया हुए बिल्कुल यही चवन पाया एंड डी स्किन ब्यूटी क्रीम अगर तमाम भी इस्तेमाल करना चाहो था तो जल्दी जल्दी पाने करीबी जनरल स्टोर से भजना वनो उतना वी मोटी अचो डी स्किन ब्यूटी क्रीम जो इस्तेमाल करे बुधाए मुख्य तमाम भी इस्तेमाल किया है अच्छा वकास अली कहते हैं अस्सलाम वालेकुम मौलाना अली सलामत प्लीज प्ले मास्टर मंजूर अच्छी डे आथत उदास दिल के डेडिकेट टू मीर मुर्तजा अच्छा मैं कोशिश किया थी सभी से गाने जो फरमाइशों हलाइंदी और चाचा खाली जुड़ी जो हमारे साथ मौजूद है वालेकुम असलम कहते हैं चाचा आपको भी मैं ठीक हूँ आप बताएं आपकी तबीयत कैसी कहते हैं बेटा सिद्रा डी स्किन ब्यूटी क्रीम हम भी लगाना चाहते हैं असा बिल्कुल तव वो नी तवे कें चलो है डी स्किन ब्यूटी क्रीम जो इस्तेमाल करी सको था बाबा एंड डी स्किन ब्यूटी क्रीम तुम पाने करीबी जनरल स्टोर से अवेलेबल कराए जो नंबर तक बुधा नंबर से राबो करी वो टॉपिक के जरा डी वो टॉपिक में तवा पुछो है अगर बाबा इंसान के चांस मिलो है ना खैर इंसान के खोड़ सारा चांस मिला है पर इंसान जो है पांच हथन से काफी सारी चीजों विनाए छो है वो पहाक हो ना हथन से विनाए वे पेरेंट्स से गोलिंदा ये हरकत न कदा कर अगर तुम भी चाहो था बाबा तो तुम खूबसूरत थो तो बिल्कुल तुम डी स्किन ब्यूटी क्रीम जो इस्तेमाल करे खूबसूरत थी सको था टाइम भी थो है तो शॉर्ट कमर्शियल ब्रेक जी तरफ हलो वने वनी वरी पो जल्दी मोटी मींदम तुम दिलजाए न कर दिलजाए कर बाबा दिल न लाओ आई जल्दी जल्दी मोटी चूं था एक नंढा सफा कमर्शियल ब्रेक है ओ हि वनी ओ हि मोटू था सो स्टे ट्यून स्टे कनेक्टेड इन की प्लेस नेम्ड व्हाइट एशियन डी स्किन ब्यूटी शो स्पॉन्सर्ड बाय व्हाइट एशियन ब्यूटी प्रोडक्ट्स एंड डी स्किन ब्यूटी प्रोडक्ट्स इस्तेमाल कीजिए और खूबसूरतियां हासिल कीजिए